बिल्कुल जी, माना कि तुम हसीन हो मगर इस कदर कहा जितना कि मेरी इश्क ने तुमको बना दिया। वेलकम बैक प्रोग्राम की ओर बिया मोस्ट वेलकम डीरा ज्यादा मेहरबानी शुक्रिया तशकुर प्रोग्राम तो लिखी की इंडिया ने कॉस्मेटिक्स पाकिस्तान माँ तो लिखी की हमजार कुर्बान तो लिखी की सुख सुख द चरत चरत ना पैगाम रकवली शे राय रकवली शे बाकी तमाम टेलीफोन कॉल कवली शे 0370 0370 2561 2 7 पांदे 0370325612 7 माने बाकी तमाम तने पने का टेलीफोन कॉल कवली शे मैसेजेस कवली शे प्रोग्राम की वाले स्क्रीन की गपचुप बोलू दयो बल सर्वज कम दी मौज मजाक मस्ती को जगह जी प्रोग्राम के नन पे उरस बांधी पे साथ पानी पे गड़े की तसर टूल मालूम दर का मकाना था सवाई ची वाह मड़े मजार दरा दोस्त रे सम ढेर ज्यादा खबर ही कर दी खा और जन को आलमा चली रही खबर कमा वाह वे मकान चिकल बे तासु आए कल बजो आए मकाना वही भाई जिकल जमा मनी उदाया खबर बाशना मैंने पहला जमा मालूम वाले करना चीज दसो आए मा से पैगाम मेरा उड़े दी دا پروگرام د خبرونه بعد تاسو هر مازیګر زلور بجونه والا ټیک تر د پنځو بجو پورې دورانی کاسمیټکس پاکستان د معلوماتو کې اوري په کوم کوم چې د انډیا نه کاسمیټکس پاکستان زموږ سره ملټیپل شپږ آیټم موجود دي ښا دا معلومات در درکوما صرف فرست ورځ باندې فرست ډے باندې سره صرف نمونه نوٹ کې سبانه ورځ باندې بل سبانه ورځ باندې شروع رو په کلر کلر لیست کې بیا معلومات درکوما سره حوالے سره تاسو ته می وایلې دي کنه د سره حوالے سره انشاءاللہ سنگھ چکور بکور گڑے کور بکور چم بچم محلہ پہ محلہ کری بگلی تاس مختلف قسم کاسمیٹکس در رسیدلی تاسو استعمال کری دی تاسو داغین خوند و مزاغ استرا دیر زیاد مطمئنی زمانگ دا